एफएम 103.5 MHz को तरंगमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। साथै यहाँले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ एफएम 103.2 MHz अनि न्युज अन एआईआर एपमा पनि। समय बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब प्रथममा यहाँ समक्ष राखिरहेछौँ आधुनिक गीत खगेन्द्र कालीकोटीको स्वर शब्द अनि सङ्गीत रचनामा।

अब पालो भएको छ लोकगीतको चन्द्रदीप वाइवानी साथीहरूको आवाजमा शब्द अनि सङ्गीत रहेको छ सुदीप वाइवा र चन्द्रदीप वाइवाको

0: यस साङ्गीतिक कार्यक्रमपछि अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक अलंकरण समारोहमा यस वर्ष 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लंकामुडा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। अनि भारतीय रिजर्व ब्याङ्कले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याज दरहरू यथावत राखेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री श्री मोदीले हजिराको भ्रमण गर्नुहुनेछ र दिउँसो एक वृहत जनसभालाई सम्बोधन गर्नुअघि हाल चलिरहेको औद्योगिक र बुनियादी ढाँचा विकास सञ्चालनको समीक्षा गर्नुहुनेछ। बेलुकी प्रधानमन्त्री श्री मोदीले दमनको भ्रमण गर्नुहुनेछ र दमनमा लगभग 2,970 करोड़ रुपियाँ लागतको विभिन्न परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ, जसमा देशका लागि प्रमुख स्वास्थ्य सेवा र उड्डयन बुनियादी ढाँचा विकास समावेश छ।
2: क्षेत्रीय बुनियादी ढांचे को बड़ी गति देते हुए प्रधानमंत्री नरेंद्र मोदी आज गुजरात और महाराष्ट्र के बीच कनेक्टिविटी को बढ़ाने के लिए वडोदरा मुंबई एक्सप्रेसवे के महत्वपूर्ण पैकेज राष्ट्र

0: को समर्पित करेंगे। वे राष्ट्रीय राजमार्ग 56 के महत्वपूर्ण खंडों को फोर लेन बनाने की भी आधारशिला रखेंगे, जिससे आदिवासी क्षेत्रों और स्टैच्यू ऑफ यूनिटी तक पहुंच में सुधार होगा। जनकल्याण के तहत प्रधानमंत्री सूरत में 2400 घंटे आपातकालीन और ट्रॉमा केयर सुविधाओं से लैस एक आधुनिक 200 बिस्तरों वाले ESIC अस्पताल का भी उद्घाटन करेंगे। अपर्णा खूंट, आकाशवाणी समाचार, अहमदाबाद।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले जानकारी दिँदै भन्नुभयो, एयर ट्रंकले भारतमा लगभग 3,00,000 करोड़ रूपियाँ निवेश गर्ने र 5 गिगावट डाटा सेन्टर क्षमता विकास गर्ने योजना घोषणा गरेको छ। उहाँले भन्नुभयो, यो देशको डिजिटल बुनियादी ढाँचा पारिस्थितिकीमा प्रस्तावित सबैभन्दा ठूलो निवेश हो। श्री मोदीले भन्नुभयो, यस प्रकारको निवेशले क्लाउड कम्प्युटिङ र एआईको लागि वैश्विक केन्द्रको रूपमा भारतको स्थितिलाई बलियो बनाउनेछ, साथै रोजगार सृजना गर्नेछ, स्थानीय आपूर्ति श्रृंखलाहरूलाई समर्थन गर्नेछ र नवीनता नेतृत्व विकासलाई गति दिनेछ। प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, यो स्पष्ट छ कि विश्वको डिजिटल अर्थव्यवस्थाको भविष्य भारतमा द्रुत गतिमा आकार लिइरहेको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक अलंकरण समारोहमा यस वर्षका 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। विगत महिना श्रीमती मुर्मूले राष्ट्रपति भवनमा आयोजित पहिलो नागरिक अलंकरण समारोहमा 66 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुभएको थियो। राष्ट्रपति मुर्मूले यस वर्ष 5 पद्म विभूषण, 13 पद्मभूषण र 113 पद्मश्री सहित 131 पद्म पुरस्कार स्वीकृत गर्नुभएको छ। प्रतिवर्ष गणतन्त्र दिवसको अवसरमा यी पुरस्कारको घोषणा गरिन्छ। यी प्रतिष्ठित नागरिक सम्मान कला, सामाजिक कार्य, सार्वजनिक मामिला, विज्ञान र इन्जिनियरिङ, व्यापार र उद्योग, चिकित्सा, साहित्य र शिक्षा, खेल र नागरिक सेवा जस्ता विभिन्न क्षेत्रमा प्रदान गरिन्छ। पद्म विभूषण असाधारण र विशिष्ट सेवाका लागि प्रदान गरिन्छ। पद्म भूषण उच्च श्रेणीको विशिष्ट सेवाका लागि र पद्मश्री कुनै पनि क्षेत्रमा विशिष्ट सेवाका लागि प्रदान गरिन्छ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लंकामुडा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। विश्व पर्यावरण दिवसको अवसरमा श्री शाहले केन्द्रीय सशस्त्र पुलिस बल र केन्द्रीय सशस्त्र पुलिस बलको उद्घाटन गर्नुभयो। सीएपीएफको पर्यावरणीय योगदानको बारेमा भन्नुभयो, वर्ष 2019 सीएपीएफले संगठनको पर्यावरणीय योगदानमा काम गरिरहेको छ। उहाँले देशको पर्यावरणीय प्रतिबद्धतालाई थप मजबूत बनाउन आगामी वर्षदेखि वार्षिक 2 करोड़ भन्दा अधिक बिरुवा रोप्ने लक्ष्य राख्ने घोषणा गर्नुभयो।
2: Our government is firmly committed to prevent illegal demographic changes in the border regions of Tripura, West Bengal and Bihar. To safeguard the demographic balance and strengthen border security, we have undertaken extensive border fencing measures in these areas.
3: इस जनसंख्या के परिवर्तन को रोकने के लिए बाड़ लगाई गई है।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको बलियामा रहेको जयप्रकाश नारायण पक्षी अभयारण्यलाई भारतको 100 रामसर स्थलको रूपमा घोषणा गरेकोमा खुशी व्यक्त गर्नुभएको छ। यो सिमसार क्षेत्र एभिफाउनल जैविक विविधतामा धनी छ, जसले धेरै प्रवासी र निवासी चराहरूलाई आकर्षित गर्दछ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, देशको प्राकृतिक परिवेश र विशेष गरी सिमसार क्षेत्रको सुरक्षाप्रति भारत को अटल प्रतिबद्धता यस उपलब्धिमा स्पष्ट रूपमा प्रतिबिम्बित हुन्छ। उहाँले अझ भन्नुभयो, वर्षौंदेखि सिमसार क्षेत्रको संरक्षण र कायाकल्प गर्ने प्रयासहरूलाई बृहत्तर सामुदायिक सहभागिता, विज्ञान, नवीनता र जागरूकता पहलहरूको माध्यमबाट सुदृढ पारिएको छ। भारतीय रिजर्व ब्याङ्कले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याज दरहरू यथावत राखेको छ। द्विमासिक मौद्रिक नीतिको घोषणा गर्नुहुँदै ब्याङ्कका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले सर्वसमितिले रिपो दर 5.2-5% राख्ने निर्णय गरेको बताउनु भएको छ। स्थायी जामा सुविधाको दर 5% यथावत रहेको छ भने सीमान्त स्थायी सुविधा र ब्याङ्क दर 5.5% यथावत रहेको छ। ब्याङ्कले चालू वित्त वर्षको सकल घरेलु उत्पाद सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। उद्योग संगठन एसोचैमले आरबीआई को रिपो दरलाई 5.2 देखि 5

0: प्रतिशतमा राख्ने निर्णयको प्रशंसा गर्दै यसले वृद्धिलाई बढ़ावा दिने र उद्योगलाई बलियो बनाउने बताएको छ। एसोच्यामका महासचिव सौरभ सानियलले यो निर्णयले आर्थिक वृद्धिका साथै मुद्रास्फीतिलाई सुरक्षित दायरामा राख्न सहयोग पुग्ने बताउनु भएको छ। श्री सानियलले भन्नुभएको छ, ब्याज दरहरू अपरिवर्तित राख्ने आरबीआईको निर्णयले अर्थव्यवस्थामा विश्वास झल्काउँछ। उहाँले वैश्विक अनिश्चितताका बावजूद चालू वित्त वर्षमा आर्थिक विकास बलियो रहने आशा व्यक्त गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AI न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं, आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
0: यो आकाशवाणी हो, अब रहल समाचार। समुद्री खाद्य निर्यात सम्बन्धी दुई दिवसीय राष्ट्रिय कार्यशाला आज विशाखापट्टनममा शुरू हुँदैछ। यसले भारतको समुद्री खाद्य निर्यात बढाउने र देशभरि यस क्षेत्रलाई बलियो बनाउने तरिकाहरू चर्चा गर्नेछ। मत्स्यपालन पशुपालन र डेरी मन्त्रालय अधीनस्थ मत्स्यपालन विभागले वाणिज्य र उद्योग मन्त्रालयको सहयोगमा र आन्ध्र प्रदेश सरकारको सहयोगमा कार्यशाला आयोजना गरिरहेको छ। कार्यक्रममा केन्द्र सरकार, राज्य र केन्द्र शासित प्रदेशका वरिष्ठ अधिकारीहरू, निर्यातकर्ताहरू, उद्योग प्रतिनिधिहरू, स्टार्टअप र लघु एवं मध्यम उद्यमहरूको उपस्थिति रहनेछ। आज संसारभरि नै विश्व पर्यावरण दिवस मनाइँदैछ। यो हरेक वर्ष 5 जुनमा मनाइन्छ। यसको शुरूआत सन् 1973 संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम अन्तर्गत गरिएको थियो। यस दिवसको उद्देश्य पृथ्वीमा जीवनलाई सुरक्षित राख्ने र पर्यावरण संरक्षणको बारेमा मानिसहरूमा जागरूकता बढाउनु हो। यस दिवसले पर्यावरण संरक्षणका लागि वैश्विक रूपमा सामूहिक प्रयासलाई प्रोत्साहित गर्दछ। विश्व पर्यावरण दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, यो दिनले पर्यावरणको संरक्षण गर्ने र स्थायी विकासलाई अगाडि बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ। उहाँले भन्नुभएको छ, विगत दशकमा सरकारले गरेका धेरै प्रयासहरूले यस दिशामा यसको कामलाई उजागर गर्दछ। प्रधानमन्त्री श्री मोदीले भन्नुभएको छ, भारतको केही प्रमुख सफलताहरूमा हरियो क्षेत्र विस्तार र धेरै पशु प्राणीहरूको जनसङ्ख्यामा वृद्धि समावेश छ। श्री मोदीले पर्यावरण संरक्षणमा रुचि राख्ने सबैको प्रयासको पनि प्रशंसा गर्नुभएको छ। उहाँले एक पेड माके नाम जस्ता पहलहरूले प्रत्येक वर्ष लगभग 1.19 लाख हेक्टर वन थप्नमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले विश्व पर्यावरण दिवसको अवसरमा 18 नमो अक्सिजन पार्कको उद्घाटन गर्नुभएको छ। यस अवसरमा केन्द्रीय मन्त्री श्री यादवले एक पेड माके नाम अभियान अन्तर्गत धेरै पर्यावरणीय पहलहरूको पनि शुरूआत गर्नुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत पर्यावरण संरक्षणको क्षेत्रमा विश्वको अग्रणीको रूपमा उदाएको बताउनुभयो। उहाँले नागरिकहरूलाई रुख रोप्न मात्र नभई भावी पुस्ताका लागि त्यसको सम्वर्धन र संरक्षण गर्न पनि आग्रह गर्नुभयो। यस अवसरमा मुख्यमन्त्री रेखा गुप्ताले हरियाली बढाउनु दिल्लीको वायुको गुणस्तर सुधार गर्न सबैभन्दा महत्वपूर्ण उपायहरू मध्ये एक रहेको बताउनुभयो।
2: As the world faces environmental challenges, India continues to make significant progress. The country has emerged as a global leader in renewable energy, ranking among the top nations in solar energy capacity, while its forest cover continues to expand. Under the leadership of Honorable Chief Minister Rekha Gupta, the government of Delhi has launched the Dhul Mukt Delhi initiative. Additionally, 19 Namo parks have been developed in Delhi. I encourage everyone to contribute to a greener and healthier future by planting a tree.
0: कर्मचारी राज्य बीमा निगमले शैक्षिक सत्र 2026-27 को लागि बीमित व्यक्तिको आश्रित कोटा अन्तर्गत स्नातक चिकित्सा र नर्सिङ पाठ्यक्रमहरूमा भर्नाका लागि आवेदन आह्वान गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिँदै भनेको छ, यो प्रवेशको अवसर कर्मचारी राज्य बीमा योजना अन्तर्गत आउने श्रमिकहरूको नानीहरूको लागि मात्र उपलब्ध छ। कुल 783 सिटहरू बीमित व्यक्तिको आश्रित कोटामा अस्थायी रूपमा आरक्षित गरिएको छ, जसमा 22 मेडिकल डेन्टल र नर्सिङ इन्स्टिट्युटमा 695 एमबीबीएस, 28 बीडीएस सिट र 60 बीएससी नर्सिङ सिट समावेश छन्। युवा मामिला र खेल मन्त्रालय अन्तर्गत मेरो युवा भारत संगठनले भोलि नयाँ दिल्लीको त्यागरत स्टेडियममा युवा विकसित भारत मेरा भारत युवा सम्मेलनको आयोजना गर्नेछ। सम्मेलनमा देशभरिबाट 6,000 भन्दा अधिक युवा सहभागी हुनेछ, जसमा विद्यार्थीहरू, युवावर्ग, महिलाहरू, उद्यमी, कन्टेन्ट क्रिएटर्स र उद्यमन नेताहरू लगायत विविध पृष्ठभूमिका प्रतिनिधिहरूले भाग लिनेछन्। सीबीएसई पोस्ट रिजल्ट गुनासो निवारण प्रक्रियाको माध्यमबाट कक्षा 12 विद्यार्थीहरूबाट कुल 70,000 भन्दा अधिक आवेदन प्राप्त भएका छन्, जसमा मार्कको प्रमाणीकरणका लागि 7,314 र पुनः मूल्याङ्कनका लागि 63,000 भन्दा अधिकले आवेदन बढेका छन्। सीबीएसईले मंगलबार उत्तर पुस्तिकाको स्क्यान गरिएको प्रतिलिपिमा देखिएका मुद्दाहरूको प्रमाणीकरण र उत्तरहरूको पुनर्मूल्याङ्कनका लागि अनलाइन पोर्टल खोलेको थियो। 13 मईमा कक्षा 12 परिणाम घोषणा भएपछि विद्यार्थीहरूको एक वर्गले प्रदान गरिएको अङ्कप्रति असन्तुष्टि व्यक्त गर्दै अनस्क्रिन मार्किङ प्रणाली अन्तर्गत मूल्याङ्कनको सटिकतामाथि प्रश्न उठाएका थिए। नेपालका विदेश मन्त्री शिशिर खनाल आज 3 दिवसीय भारत भ्रमणमा आउनुहुँदैछ। यो यात्रा विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भइरहेको छ। भ्रमणको क्रममा श्री खनालले नयाँ दिल्लीमा डाक्टर जयशंकरसँग बैठक गर्नुहुनेछ। दुई देशबीच आपसी हितका विषयमा चर्चा हुने नेपालको विदेश मन्त्रालयले जनाएको छ। मौसम विज्ञान विभागले आगामी 2-3 दिनमा मध्य अरब सागर, गोवा, महाराष्ट्र, आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाडु र उत्तर पूर्वी राज्यका केही भागहरूमा दक्षिण पश्चिम मनसून अगाडि बढ्नका लागि अनुकूल अवस्था रहेको बताएको छ। मौसम विभागले दिल्ली, हरियाणा, चण्डीगढ, पंजाब, जम्मू कश्मीर, लद्दाख, मध्यप्रदेश, उडिसा, राजस्थान र उत्तर प्रदेशका लागि आधी तुफानको चेतावनी जारी गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको सुरतमा सड़क, बिजुली र औद्योगिक क्षेत्रमा 18,800 करोड़ रूपियाँको धेरै विकास परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको डिजिटल बुनियादी ढाँचा विकास यात्राले गति लिइरहेको बताउनु भएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 23 जूनमा हुने दोस्रो नागरिक अलंकरण समारोहमा यस वर्ष 65 प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्म पुरस्कार प्रदान गर्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज त्रिपुराको लंकामुरा सीमा चौकीमा सीमा सुरक्षा बलका जवानहरूलाई सम्बोधन गर्नुहुँदै सीमा सुरक्षालाई लिएर व्यापक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ अनि भारतीय रिजर्भ ब्याङ्कले चालू वित्त वर्षमा लगातार दोस्रो पटक मौद्रिक नीति समीक्षामा प्रमुख ब्याज दरहरू यथावत राखेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
3: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा। विषय रहेको छ मंगोलियामा स्थापित भगवान बुद्धका प्रमुख शिष्यहरूका पवित्र अवशेषहरू। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। भारत मंगोलियाको सांस्कृतिक र आध्यात्मिक सम्बन्धहरूमा एक महत्वपूर्ण उपलब्धिको रूपमा भगवान बुद्धका दुई प्रमुख शिष्यहरू अहर्त सारीपुत्र र अहर्त महामंगलानाका पवित्र अवशेषहरूलाई वैशाख दिवस 2026 अवसरमा मंगोलियाको उलान बातार स्थित गण्ड तिङचेलिन मठमा विधिपूर्वक स्थापित गरिएको थियो। मे 31 10 जुन 2026सम्म 10 दिने प्रदर्शनीको लागि भारतबाट ल्याइएको पवित्र अवशेषहरूलाई हजारौं भक्तजनहरू र संघका सदस्यहरूले गहिरो श्रद्धाका साथ स्वागत गरेका थिए। प्रदर्शनीको उद्घाटन असमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्य, मंगोलियाका लागि भारतका राजदूत श्री अतुल मल्हारी गोत्सुर्वे मंगोलिया सरकारका वरिष्ठ प्रतिनिधिहरू प्रख्यात बौद्ध नेताहरू अन्तर्राष्ट्रिय बौद्ध महासंघ आईबीसी श्रीलंकाको महाबोधि समाज र बौद्ध विश्वभरका विशिष्ट अतिथिहरूको उपस्थितिमा गरिएको थियो यस प्रदर्शनीको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर 2025मा मंगोलियाका राष्ट्रपति श्री उखनागिन खुरेलसुकको भारत भ्रमणको अवधि गर्नुभएको थियो यो पहलले भगवान बुद्धको शिक्षाहरूमा निहित भारत र मंगोलियाको बीच साझा गरिएको गहिरो आध्यात्मिक र सभ्यतागत सम्बन्धहरूलाई दर्शाउँदछ सभालाई सम्बोधित गर्नुहुँदै असमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्यले यस अवसरलाई ऐतिहासिक क्षण बताउनुभयो र भन्नुभयो कि यी पवित्र अवशेष ज्ञानको जीवन्त प्रकाशको प्रतीक हो जसले शान्ति करुणा र सद्भावको सार्वभौमिक सन्देश दिदछ उहाँले भन्नुभयो कि साँचीको पवित्र स्तूपहरूमा शताब्दीदेखि संरक्षित अहर्त सारीपुत्र र अहर्त महागुङ्गलाका अवशेष भारतको सबैभन्दा बहुमूल्य सभ्यतागत धरोहरू मध्ये हो उहाँले जोड दिनुभयो कि मंगोलियामा उनीहरूको प्रदर्शनी दुई राष्ट्रहरू बीचको विश्वास श्रद्धा र मित्रताको गहिरो संकेत हो भारत मंगोलियाको अटुट साझेदारीको उल्लेख गर्नुहुँदै राज्यपालले प्रधानमन्त्री मोदीको त्यस कथनको स्मरण गर्नुभयो कि भारत र मंगोलिया शताब्दीदेखि बौद्ध धर्मको माध्यमबाट जोडेको आध्यात्मिक छिमेकी हुन् यस अवसरमा बोल्नुहुँदै मंगोलियामा भारतका राजदूत श्री अतुल मल्हारी गोत्सुर्वले भगवान बुद्धको शान्ति सद्भाव सामाजिक न्याय र तर्कसंगत चिन्तनको शिक्षाहरूको शाश्वत प्रासंगिकतामा प्रकाश पार्नुभयो उहाँले उल्लेख गर्नुभयो कि भारत र मंगोलिया रणनीतिक साझेदार र आध्यात्मिक दाजुभाइको रूपमा पवित्र कान्जुर पाण्डुलिपिहरूको उपहार विश्वव्यापी बौद्ध शिखर सम्मेलन बौद्ध पाण्डुलिपिहरूको डिजिटलाइजेसन एसियाली बौद्ध शिखर सम्मेलन र नालन्दा विश्वविद्यालय र गण्डक तेन्चिलिङ मठ बीचको शैक्षिक सहयोग जस्ता पहलहरू मार्फत बौद्ध सम्पदाको संरक्षण र प्रवर्धनमा गहिरो सहयोग जारी राखेका छन् राजदूतले यस कुरामा जोड दिनुभयो कि अहर्त सारीपुत्र र अहर्त महामंगलनका अवशेषहरू यसअघि 2024मा थाइल्याण्डमा एकपटक मात्र विदेश भ्रमण गरेका थिए जसले गर्दा मंगोलियामा प्रदर्शनीलाई विशेष रूपमा महत्वपूर्ण अवसर बनाएको छ उहाँले यो पनि उल्लेख गर्नुभयो कि प्रोटोकल र सुरक्षाको हिसाबले राज्य प्रमुखको दर्जा दिएको अवशेषहरू भारतीय वायुसेनाको विशेष IL-76 गजराज विमानमा मंगोलिया आइपुगेका थिए गण्ड तेन्चिलिङ मठको परिसरमा प्रकाशका भाँडाहरू प्रतिमा अवशेष र धम्मको मार्ग शाक्यमुनि बुद्धको भ्रमण भारतको संग्रहालय संग्रह मार्फत शीर्षकको विशेष प्रदर्शनीको पनि उद्घाटन गरिएको थियो राष्ट्रिय संग्रहालय नयाँ दिल्लीद्वारा क्युरेट गरिएको प्रदर्शनीले भारतको संग्रहालय संग्रहबाट चयन गरिएका खजनाहरू मार्फत भगवान बुद्धको जीवन शिक्षा र कलात्मक प्रतिनिधित्वको समृद्ध दृश्य कथा प्रस्तुत गर्दछ प्रदर्शनीले भारतका समृद्ध बौद्ध सम्पदा र समकालीन समयमा यसको निरन्तर प्रासंगिकतालाई हाइलाइट गर्दछ यो प्रदर्शनी भारत सरकारको संस्कृति मन्त्रालय नयाँ दिल्लीको राष्ट्रिय संग्रहालय मध्यप्रदेश सरकार अन्तर्राष्ट्रिय बौद्ध महासंघ आईबीसी श्रीलंकाको महाबोधि समाज र गण्ड तेन्चिलिङ मठको सहकार्यमा भारत र मंगोलिया सरकारको सहयोगमा आयोजना गरिएको हो पवित्र अवशेषहरू 10 जुन 2026 मंगोलियाभरिका भक्तजनहरूको पूजाको लागि सार्वजनिक प्रदर्शनीमा रहनेछन्
4: आकाशवाणी শিলিগুড়ি অনুষ্ঠান শুনছেন মিডিয়া ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্জে এবং একই সাথে নিউজ অন এআইআর অ্যাপের মাধ্যমে আপনার মুঠোফোনে আজ শুক্রবার সাপ্তাহিক জরুরি কারিগরি রক্ষণাবেক্ষণের জন্য মিডিয়াম ওয়েভ 421.9 মিটার অর্থাৎ 711 কিলোহার্জের ট্রান্সমিশন বন্ধ রাখা হবে বেলা 3টে থেকে বিকেল 5টা পর্যন্ত স্টুডিওর ঘড়িতে সময় 3:19 পরবর্তী অধিবেশন শুরু হবে বিকেল 5টায়

0: प्रथममा मुख्य समाचार। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शहरीकरण र पर्यावरण असन्तुलनलाई लिएर चिन्ता व्यक्त गर्नुभयो। दार्जीलिङका सांसद राजु विष्टले कालेबुङमा मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी गराउनु भएको छ। चानादाल काण्डमा सञ्जु छेत्री विरूद्ध जीटीएले एफआईआर दर्ता गर्ने जीटीएका मुख्य कार्यपाल अनित थापाले जानकारी दिनुभएको छ। सीआईडी समन मुद्दामा कलकत्ता उच्च अदालतले तृणमूल काँग्रेसका महासचिव तथा लोकसभा सांसद अभिषेक ब्यानर्जीले चाँडै सुनवाईको लागि गरिएको याचिका खारेज गरेको छ। अनि मौसम विभागले आगामी हप्ता दक्षिण बंगालका लगभग 6 जिल्लामा वर्षा हुने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शहरीकरण र पर्यावरण असन्तुलनलाई लिएर चिन्ता व्यक्त गर्नुभयो। विश्व पर्यावरण दिवसको अवसरमा कोलकाताका नलबन क्षेत्रमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्नुहुँदै द्रुत गतिमा विस्तार भइरहेको कंक्रिट जंगल र फराकिलो आवासीय परिसरहरू बीच हरियाली हराउँदै गइरहेको जसले भविष्यमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने बताउनुभयो। मुख्यमन्त्रीले स्पष्ट भन्नुभयो, निर्माण परियोजनाहरू स्वीकार गर्ने अधिकारीहरूले कम्तीमा एक तिहाई जमिन रूखहरूले ढाकिएको सुनिश्चित गर्नुपर्छ। यद्यपि यो नियम व्यवहारमा पालना गरिएको छैन।
1: उहाँले यसलाई गम्भीर लापरवाही बताउनुहुँदै भन्नुभयो, पर्यावरण सन्तुलन कायम राख्न यो नियमको कडाईका साथ कार्यान्वयन आवश्यक छ। यस अवसरमा एक पेड माके नाम अभियान अन्तर्गत 6 लाख फलफूलका रूखहरू रोप्ने राज्य सरकारको योजनाको बारेमा जानकारी दिइएको थियो। आगामी मनसून मौसमको लागि 1,10,00,000 रूखहरू रोप्ने लक्ष्य राखिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले वृक्षारोपण मात्र नभई तिनीहरूको संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको, अन्यथा यो केवल औपचारिकता मात्र हुने बताउनुभयो। उहाँले शिक्षा प्रणालीमा पर्यावरण र वृक्षारोपणलाई व्यापक रूपमा समावेश गर्नुपर्ने आवश्यकतामा पनि जोड़ दिनुभयो। मुख्यमन्त्रीले विद्यालयको पाठ्यक्रममा यस विषयमा पहिले नै अध्यायहरू भए पनि नयाँ पुस्तामा पर्यावरणको चेतना बढाउन यसलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। कार्यक्रममा मन्त्री शंकर घोष, सारगत मुखोपाध्याय, विधायक पीयूष कानुरिया, लकेट च्याटर्जी, मुख्य सचिव मनोज अग्रवाल, मुख्यमन्त्रीका सल्लाहकार सुब्रत गुप्ता सहित वरिष्ठ प्रशासनिक अधिकारीहरू उपस्थित थिए। सुषमा तामाङ, आकाशवाणी समाचार, खरसाङ।
0: दार्जीलिङका सांसद राजु विष्टले कालेबुङमा मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी गराउनु भएको छ। श्री विष्टले गत 29 मईको दिन कोलकातामा मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग भएको उच्च स्तरीय बैठकपछि मुख्यमन्त्रीले डीपीआर तयार पार्ने निर्देश दिनुभएको बताउनु भएको छ।
2: यस क्रममा कालेबुङको डोग्रा स्थित कृषि विश्वविद्यालय परिसरमा 20 एकर जमिन मेडिकल कलेजका लागि पहिचान गरिएको छ। उहाँले यो जमिन स्वास्थ्य तथा परिवार कल्याण विभागलाई अन्तर विभागीय हस्तान्तरण गर्ने प्रस्ताव अघि बढाएको बताउनु भएको छ। यसका साथै सम्बन्धित विभागको स्वीकृतिपछि निर्माण कार्य शुरू हुने पनि उहाँले एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै जानकारी गराउनु भएको छ। श्री विष्टले यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी अनि मुख्यमन्त्री शुभेन्दु अधिकारी प्रति आभार प्रकट गर्नुभएको छ। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
0: बाँकुरा जिल्लाका प्रभावशाली तृणमूल नेता शंकर चक्रवर्तीलाई पुलिसले पक्राउ गरेको छ। उनीमाथि विधानचन्द्र कृषि विश्वविद्यालयको पुरानो क्याम्पसको जग्गा अवैध रूपमा कब्जा गरेको र व्यक्तिगत प्रयोगको लागि त्यहाँ संरचनाहरू निर्माण गरेको आरोप छ। रिपोर्ट अनुसार छतनामा रहेको विश्वविद्यालयको पुरानो क्याम्पस 2018 सुसुनियामा सारिएको थियो। शंकर चक्रवर्तीले बिस्तारै क्याम्पसको लागि 29 एकर जग्गा कब्जा गरेको र त्यहाँ कुखुरा फार्म, खेतीपाती र अन्य गतिविधिहरू सञ्चालन गरेको आरोप छ। हिजो विश्वविद्यालय क्याम्पसबाट सरकारी सामान ट्रकमा लैजाँदै अर्को स्थानमा लगिरहेको जानकारी प्रकाशमा आएको थियो। जानकारी पाएपछि छतनाका विधायक सत्यनारायण मुखोपाध्याय घटनास्थलमा पुगेपछि विश्वविद्यालयका डिनले छतना पुलिस थानामा लिखित उजुरी दर्ता गरेका थिए। उजुरीको आधारमा पुलिसले जाँच शुरू गर्यो र बिहिबार राति शंकर चक्रवर्तीलाई पक्राउ गरेको छ। दाल काण्डमा सञ्जु छेत्री विरूद्ध फर्जी काण्डमा जीटीएले एफआईआर दर्ता गर्ने जीटीएका मुख्य कार्यपाल अनित थापाले जानकारी दिनुभएको छ। उहाँले आज एक भिडियो सन्देश जारी गर्नुहुँदै आफूले यस सम्बन्धमा जीटीएका सचिव अनि ईडीसँग यस विषयमा राम्ररी जानकारी